कहाई, परमे फूला आवै जाय, सतगुर सेवै सो जन बूजै, हमै मारे तां दर सूजै, एकस ते सब दूजा हुआ, एको वरतै अवर ना बिया, दूजे ते जे एको जानै, गुर कै शब्द हर दर निशानै, सतगुर भेटे तां